0: बार एक नई बुलंदियों तक पहुंचे। क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी ये खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
1: द کرک انور شو خو خلکو د پاره د خوشاله خبر استاسو په خپل خار کرک کې د ډیرو غن بیمارو لکه شوګر ارکون نسا فالج جوړن بیماری ګردو کی کہانی تریخ کی کہانی بی اولادی بواسیر میدی زخم بلڈ پریشر لوګن لګیدل دا وجود سستی پراسټیټ دملا درد دا جوړنی بیماری او د زنانو نارینو نور پټ او خکار بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید زاکر شاه باچا صاحب نه کولی شي. سوک چی ڈی چمیس بی چمیس آر چمپی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. دا نور معلوماتو د پاره په دې نمبر رابطه وکړي 0331-52-65-340। پتا یاد ساتے، پشاور ہیلتھ میڈیکل سینٹر، ملک سنجیت مخامخ، سیوک پلازا، جیل چوک، کھرک۔

0: दिन हो या रात, खुशी हो या तन्हाई, हर वक्त एक आवाज साथ हो। रेडियो अमन 88.4 कारक आपके हर लम्हे का साथी।
1: खबर को द लोबो द मैदान भी या द पार्लियमान, मसला को इलाकाई भी या कामी, खबर को स्तासु भी या स्तासु द चापेरियाल, रसोबा स्तासु वक द वागदार नतर बादारा। नो तरला सकोली शे तासु मौजूआती इल्मी और सेंसी मालूमात پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا صرف اور صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔

0: चढ़ाई मासी मिस जी दार तो ये जो पदसा पर सीधे तसा हो खस्ती थी
1: जाना तीस तारीख ना पसा पर के हम एस्मा वॉशिंग पाउडर हो खस्ती थी
0: एस्मा वॉशिंग पाउडर मड़ाई मिस जी मोह कोरता नेशनल और मल्टी नेशनल कपने वाल वॉशिंग पाउडर वड़ी भी कुर्श अक्सर गिलार तक की जी दस रंगे सरा प्रोब रही
1: बिल्कुल तारीख ना दा गिले वे हर वक्त मुताहा कुर्श डाले हो चे कराना में कुर्ता एस्मा वॉशिंग पाउडर उड़ल से रिकड़े दी वो स्टूल कुर वाला ना फसूल दी
0: अच्छा मिस जी ब्याह कुर्ता जहर सरा ब्रो वो दर तो ये या चेप एस्मा वॉशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे खाना एस्मा वॉशिंग पाउडर खास खसूसियात दागा दी चे कपड़े सब युक्शली को जोर ना जोर दाग पर गारंटी सरा खत्म करी जाखर सजूत की वो दिनोर सरफे पर नस्बात एस्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवात लोसीना नखर पवी
0: शाह मिस जी चे दम रक्षला रिजल्ट ये दाए दर तो ये दाओ मोता चेरता मिला भी जी
1: तारे खाना दाओ तो दफा बने अंदरून लकी गेट जान से बे गाले पर शे मार्केट से देश में मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर से मिला विजी
2: زیم شیرالی کبابی دی چولینا زما انتخاب دی اشما ارجنٹ فریشن
3: زیم باچا د بشو پلنا زما انتخاب دی اشما ملکی پروٹین شیمپو
2: ز ارج شعب خانی ما زما انتخاب دی اشما کی گنا دغه لبڑی کریم
4: زیم اسماعیل افریدای و مو انتخاب دی اشما فارمولا کریم
5: زیم کاشف د فکر کلینا زما انتخاب دی اشما فیس واش
6: زیم شپیک افریدای د برکم برخیلونا زما انتخاب دے اشما کری کریم
7: زیم ندیم تنہا فرام شاگی زما انتخاب دے اشما ڈینٹر ڈینٹر شیمپو
8: زیم زاہد دا ورسک روڈنا زما انتخاب دے اشما اکنی ڈراب
9: ویختو کیا خوشکے معاملے دا دا اشما دا پروڈکٹ و مسئلہ دا زا ادم یا مخاطب دا چار سدینا انتخاب میں اشما شیمپو عاملت
10: زا حمید افریدی ام زما پہچان دے اشما کاسمیٹکس پاک

0: ठीक तरीके से रुपये जना हो ब्याह कोशिश कम वाई छे नु मन दे लिखले काने नुम लिखे सा
1: खल कसुम
0: अच्छे लला तो डले भी होई छे पनी मशपट पर आओ का
1: जानम दे
0: ओ दगली झुना
1: ने झु जमाना दा
0: बदवा दर तक भी ना چونګې دا هټا په وای کنه سلاس ډېر خو هغه بالکل ټپو مو ته پاتې وینو بیا موج دا دغه ټپا د خو ته سپلنګ شې دی اړې رجبال کې شاه صحیح ده کنه لږ کې سپلنګ دغه ټیک طریقې سره لیکې بیا شړې ته پاتې لګي وای چې یوم نه هان وزیر فرام رازمک وای چې بای دا ټپا ته تور ډالای وي
1: چالک
0: سپینی جامع مکر.